0: नवे वरजे नवे हेले नवे खुशालय द मरगानो फागो आवाजुना आओ द फिजा ताजा सुकून दा वक्ते चिखपल जत सुकून वरकड़े अखपल वरस बखा सोच सरा पेल कड़े राजे चे योशु द खुशाले द मुस्का औ मुस्बतु खबर सरा तासो अवरे रेडियो अमन 88.4 करक
1: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-9332-580।
2: प्यार के साथ तो सुने अपना पसंदीदा रेडियो हर पल हमारे साथ। रेडियो अमन 88.4 कर।
3: रेडियो अमन करक आपको दे रहा है एक खुशखबरी। अब आप अपने दिल की आवाज़ रेडियो अमन करक के साथ मैसेज के जरिए भी शेयर कर सकते हैं। अब आप हर प्रोग्राम में फॉर्मेट के मुताबिक अपनी फरमाइशों और चाहतों का इजहार मैसेज के जरिए कर सकते हैं। मैसेज करने का तरीका बहुत ही आसान है। अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, वहां पर टाइप करें RAK, फिर थोड़ी सी जगह छोड़कर अपना नाम लिखें, फिर अपने इलाके का नाम और अपना पैगाम लिखकर हमें 85-83 यानी 8583 पर भेजें। आपका मैसेज हमारे प्रोग्राम की रौनक।
4: It's 8 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
5: خبر کو دا لوبو دا میدان وی یا دا پارلیمان، مسئلہ کو علاقائی وی یا قامی، خبر کو ستاسو وی یا ستاسو دا چاپیریال، رسو با ستاسو غد دا واگدار نتر بادارا، نو ترلاسه کولی شئ تاسو موضوعاتی، علمی او سینسی معلومات پا اخباری نړۍ کې د خپل کوربا احمد زار سره صرف او صرف پا امن ریڈیو نیٹورک. امن ریڈیو نیٹورک، جوان رنگ او امن.
6: وزید منی سرا ہرا پان سنگ سنگ،
7: خیر خودی برکتی ڈیرا خندوارا سندرا وے
6: او خیر خیر دے دا ایچ بی ایل زرعی بینکنگ پہ وجہ تازہ فصل ڈیر خشوے دے
7: دا ایچ بی ایل زرعی بینکنگ پہ وجہ
6: او ڈیر پہ آسانی سرا او بے دسی کشالے نہ زرعی قرض چ میلا وشوی دا ٹریکٹر مہم واغستو او تو خم سرا ہم ہگا خوالا
7: نو سو زما پولٹری فارم دا پرا بہ ہم قرضہ ملاوشی
6: او جی دا پاکستان دا ٹول نہ لوئی بینکنگ نیٹ ورک ایچ بی ایل زرعی بینک دی پولٹری فارم فش فارم زرعی آلات او دسارو دا پارا ہم دا قرض آسان سہولت او ستاسو دا خوشحالی اصل راز دا مزید معلومات دا پارا اس ہم پر 1111-4255 باندی کال اکڑائی یا دا نزدے بران سر رابطہ اکڑائی
8: شرائط و ضوابط لاگو ہے
9: تیری دنیا میرے ربا کہ مجھے ہی راس نہیں
10: لمحے
8: ضرورت بن جائے جب صاحب ہو ایک خوبصورت آواز ریڈیو امن 88.4 کا رکھ جہاں مسیح کی معلومات اور انٹرٹینمنٹ سب کچھ آپ کے لیے
10: کلا تخنن فرختیخ کل اخکاری
11: اسماخ کلی بولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
10: وی اللہ دوم را زر سنگا
11: اسماخ صفات پیچی کریم یو هر بل او مایری پروڈکتی چی پانچ دن استعمال اول سرا زما دا مخنا دا دی مسلی ختم شوی
10: واہ بیا ہو زہم غانم چی زما مخ ستا پشان خیستش کلا اس دارا تو آیا چی صفات بیوٹی کریم بمگتا چرتا ملوی گی
11: صفات بیوٹی کریم بستاسو تا ہر کسمیٹکس ان جنرل سٹور کی پا آسانی سرا ملوی گی
4: Stay tuned. We have a lot

0: बिल्कुल सी नफरत और पूरी सी जिंदगी दे पूरा अच्छा जिंदगी दे पूरा मीना मोहब्बत से दागा ढेर जरूरी दा नफरत ना खत्म के मीना मोहब्बत और खरावे जी नेक्स्ट कलर ते मुकाबिर कहू जी मिश्रा दिकाल दिलारे सुख ते सब शामिल अभी अस्सलाम वालेकुम जी सो कैसे खबर के किम से ना
1: रवि
0: अच्छा राबिया और किस तरह मां से शाये जब बिल्कुल ठीक ठाक है मां सलाह तो से शायो प्रोग्राम अच्छा यो जहान मानना है दादी ने काल में मिला शाल करना राबिया काल में मिला शाल खबर है दादी ने मां सलाह की से सही था खुरा के यो जहान मानना अधिकार के वाले प्रोग्राम के सर सुरक्षा मिला वे जब बिल्कुल सही अल्लाह पाक करम दाए तो दुआ कहानी दी अवन से दी शुक्र अल्हम्दुलिल्लाह टोल टीम से दा जी जी सही था चाहते दुआ सलाम
1: वाला
0: जी जी जी जी जी
1: अच्छा
0: राबिया थैंक यू सो
1: मच
0: वालेकुम सलाम खुरके खुशोला उसे थैंक यू सो वेरी मच भाई छिमी के टू जी सीट पे जानी वेलकम वेलकम बैक सती टेम चे ज्योत तेकड़ा अच्छा वही कहना चे भाई जानी माशाल्लाह वही चे तब ब्याह 8 बजे डॉक्टर से शोखा कवे खैर दे मुझे उस टेम न जोड़ा दसा न स्टडी की जो यो जहान मना खुरा कहे वही चे मैं क्रिटर शिखान स्वीट भाई जानी फार यू मीना के जड़ा सब रवल ग्रांदी मीना के जड़ा सब रवल ग्रांदी जब अजड़ गए लता न संग सब रो मारे रक्षा लेटा पाप जड़ा पूरे नेक्स्ट कलर ते मुकाबिर कहू छी काले लारे सूख दी अस्सलाम वालेकुम
2: वालेकुम सलाम तो सब पूरा
0: जी जी
2: जखरा कोई खबर कहो दे कमाली जरा खेलो
0: कमाली जरा खेलो ना जी खुश मशर ते मेरे ढेर ढेर स्थड़ी मासी स्थड़ा मासी सही है
2: ठीक ठाक मक्के में से टक्कर खुदा रे बादशाह खुदा रे खुशोला
0: आमीन आमीन सुम आमीन
2: خبر ہے موبائل
0: کے بچار جی جی خبر ہے اچھا صحیح بس تو پروگرام
2: خدا
0: جی جگہ والا میں داخو تو وہ پروگرام نہیں ہو رہے دلا بالکل میں پتہ نن میں جگہ والا پتہ پروگرام کے میں جگہ والا تھا تو اگی ٹائم پروگرام بو نہیں ہوئے دلا بالکل میں جگہ والا داسی دائی تو اندی نور ہم نوال دی چھے اگا ادم ساز چھے کیم اگا سندری دیا گو سر دستانون سر میں بالکل میں دستان جگہ والا دا شاں
2: آہ وہ پر بس کمال کا بیا والا کہے سب ہوا کے بات بلو
0: تب وہ بے خواست چھے
2: آئی آئی آئی دستانی
0: رشتیا آہ
2: دھاگتا
0: تو ہمیں لگوال چھے تا دی مو یو خوش مشیر خوشی جی پیو خبر مندے آگے دی پورے خوبو جہار سجی دی وے مشیر خوشی دل پر جی مجھے زبا ہر سچ دا کہ ان شاء اللہ تو تم داغ دا والا گوال
2: حضور تو کول سلام
0: وعلیکم سلام خوشول ر تو سے داغ تو ہمیں لگوال ور واسا ٹھیک شو نکال کا والا یو جہان مننا